मुभी एन्ड मोरको एउटा अर्को एपिसोड लिएर बिएफबिएस वर्कर रेडियोको हाम्रो यो कार्यक्रममा आज फेरि पनि म संगीता श्रेष्ठ आइसकेको छु तपाईँहरूको लागि। तपाईँहरूको आफ्नै यो कार्यक्रममा नेपाली सिनेमाको बारेमा कुराकानी गर्छौँ हामी होइन, प्रायः जसो स्पेसली त्यस्तै कुनै किसिमको विषयहरू छ जुन कुरा गर्नै पर्नेछ जस्तो या तपाईँहरूसँग सेयर गर्नै पर्नेछ जस्तो फिल भएको केसमा चाहिँ हामीले कुरा गर्ने गरेका छौँ इन्टरनेसनल फिल्महरूको बारेमा पनि। तर आई थिङ्क आजको एपिसोडमा धेरै जसो मेरो कलेक्सनमा चाहिँ नेपाली सिनेमा नै परेको छ। सो आजको मेरो कार्यक्रममा नेपाली सिनेमाको बारेमा म तपाईँहरूसँग सेयर गर्नेछु, धेरै कुराहरू सेयर गर्नेछु। कार्यक्रमको सुरुवात भर्खरै मात्रै भएको छ, सो हामी के गरौँ, गीत सुनौँ। गीतपछि आजको मेरो जुन लिस्ट छ तपाईँहरू माझ राख्नको लागि सिनेमाहरूको कलेक्सनको, त्यो म तपाईँहरूसँग क्रमैसँग त्यसपछि राख्नेछु।

नेपालमा सिनेमा रिलिज गर्नको लागि सबभन्दा राम्रो समय भनेर जुन समयलाई मानिन्छ त्यो हो दसैँको समय है। मैले यो कुरा तपाईँहरूसँग योभन्दा अगाडि पनि सेयर गरिसकेको छु। कारण के हो भन्दाखेरि दसैँमा एक त लामो बिदा हुन्छ होइन, दर्शकहरू फेस्टिभ मुडमा हुन्छन्, परिवारसँग ग्यादरिङ, सो परिवारसँग यसो कतै घुम्न जाऊँ न त, कतै जाऊँ न त भन्दा कहाँ जाने भन्दा सिनेमा हेर्न जाने होइन, त्यसमाथि पनि नेपाली सिनेमा जाऊँ न त भन्ने त्यो एउटा किसिमको माहौल हुन्छ कि दसैँको बेलामा। सायद त्यसै कारणले पनि होला प्राय जसो फिल्म मेकर्सहरूले चाहिँ आफ्नो सिनेमालाई पाएसम्म दसैँ ताका नै रिलिज गरौँ भन्ने प्राथमिकतामा राख्ने गरेका छन्। सबैले आफ्नो सिनेमालाई दसैँ भएन भने तिहार होइन, त्यो पनि भएन भने त स्पेसल ओकेजनहरू होइन अरू चाडपर्वहरूलाई टार्गेट त गरिन्छ, तर पनि दसैँ भनेको दसैँ नै हो, नेपालीहरूको महाचाड होइन। सो यस वर्षको दसैँ आउन केही समय बाँकी त छ, तर पनि मलाई कुरा गर्नु मन लाग्यो किनकि यस वर्षको दसैँमा विशेष गरी यस्ता यस्ता सिनेमाहरू आउन लागेका छन् जसबाट चाहिँ योभन्दा अगाडि पनि निकै अपेक्षा गरिएको थियो। कुरा गरौँ बाह्र गाउँको भने तपाईँहरूले सम्झिनु भएको छ भने बाह्र गाउँ योभन्दा अगाडि दसैँलाई नै टार्गेट गरेर रिलिज गरिएको थियो र एकदमै राम्रो कमाई पनि गरेको सिनेमा थियो बाह्र गाउँ। र यस वर्ष भने बाह्र गाउँको सिरिज टू या भनौँ बाह्र गाउँको पार्ट टू आउँदैछ, बाह्र गाउँ टू भनेर जसलाई नाम दिएको छ। अर्को सिनेमा जसलाई यो पनि सिरिज नै हो छ माया छपक्कै, यसलाई पनि टू नाम दिएर छ माया छपक्कै टू भनेर आउँदैछ। त्यसपछि अर्को सिनेमा महाराज धीराज यो पनि आउँदैछ, त्यो बाहेक अर्को सिनेमा बाटुलो जुट र त्योभन्दा पनि अर्को सिनेमा आबाट आमा टू। तर यो सबै सिनेमाहरू जसको मैले नाम लिएँ त्यसमा पनि विशेष गरी मलाई दुईवटा सिनेमाको बारेमा आज कुरा गर्न मन लाग्यो, बाटुलो जुन र आबाट आमाको, किनकि आबाट आमाले त गएको वर्ष मात्रै एकदमै राम्रो कमाई गरेको हो सबैलाई थाहा नै छ। लामो समयपछि यो सिनेमाबाट विपना थापाले पनि कमब्याक गरेकी थिइन् भने पल शाह उनको छोराको रूपमा यो सिनेमामा देखिएको थियो, जुन सिनेमाले असाध्यै राम्रो रेस्पोन्स पनि पायो र राम्रो कमाई पनि गर्यो। र सायद त्यसैले नै गर्दा सिनेमा रिलिज गरेको धेरै भएको छैन, यो सिनेमाको पार्ट टू अनाउन्स गरेर पनि सबै कुरा तयारी गरेर पनि तपाईँहरूमा आज दसैँमा लिएर आउने भनेर तयारीमा रहेको छ यो सिनेमा। तर यो सिनेमा आबाट आमाबाट पल शाह जसरी दसैँमा आउँदैछन् तपाईँहरूमा आज भने, त्यस्तै गरी बाटुलो जुन लिएर चाहिँ अनमोल किसी आउँदैछन्। यो बाटुलो जुनको कुरा त योभन्दा अगाडि पनि हामीले गरिसकेका छौँ कि भुवन केसीको आफ्नै होम प्रोडक्सनमा बनेको सिनेमा भयो यो होइन, अनमोल केसीलाई अगेन कास्ट गरिएको छ यो सिनेमामा, आफ्नै होम प्रोडक्सनको सिनेमामा, किनकि भुवन केसीलाई थाहा छ कि उनको छोरालाई हेर्न चाहने दर्शकहरूको राम्रै जमघट छ भनेर। सायद त्यसैले सोलो रिलिज गर्न पाइन्छ कि भन्ने पनि अपेक्षा थियो होला दसैँमा, तर त्यो हुन सकेन। लामै लिस्ट छ, मैले तपाईँलाई बताइहालेँ कति लामो लिस्ट छ योपालिको दसैँको लागि भनेर होइन। त्यसमा पनि विशेष धेरैको ध्यान चाहिँ मेरो विचारमा यस वर्ष असोजको 30 गते जुन एउटा किसिमले भिडान्त भनौँ न, फरक पर्दैन वर भनौँ, जुन हुन लागेको छ त्यसमा पनि विशेष गरी अनमोल केसी र पल शाहको जुन अलग अलग व्यक्ति भए तापनि अलग अलग एक्टर भए पनि दुवैलाई चाहिँ कम्पेयर गरिन्छ कि टाइम एन्ड अगेन कम्पेयर गरिन्छ, ओहो अनमोल केसीले यस्तो गर्यो पल शाहले के गर्छ होला भन्ने पनि भयो, दुवैको आफ्नो आफ्नो किसिमको फ्यान फलोवर्स पनि भयो। सो रमाइलो हुने नै भयो होइन, अब कम्पेयर गर्दाखेरि चाहिँ अब कसको सिनेमा राम्रो हुन्छ कसको हुँदैन आउन सक्छ, दुवै सिनेमा राम्रो पनि होला होइन। तर एउटा कुरा स्योर चाहिँ के हो भने पल शाहको फ्यानहरू उनलाई हेर्न गए पनि, अनमोलका फ्यानहरू उनलाई हेर्न गए पनि दर्शकहरू बाँडिने चाहिँ कन्फर्म छ भनौँ न। कतिजनाले कुन सिनेमा हेर्न जाने, कतिवटा सिनेमा हेर्न जाने, जति छुट्टी हुन्छ नि होइन त्यो छुट्टीको बिचमा सबै सिनेमै मात्र हेरेर टाइम बिताउन पनि पोसिबल नहोला होइन, होला पनि कतिपय केसमा, तर पनि एक सा एक सिनेमा बाह्र गाउँ छ माया छपक्कै को सिरिज, त्यसै गरी आबाट आमाकै सिरिज भयो होइन, त्यो बाहेक पनि पाटुलो जुन महाराज धीराज मैले भनिहालेँ, ती धेरै लामो लिस्टहरू छ सिनेमाको। हुन त योभन्दा अगाडि पनि एकपल्ट अनमोल केसी र पल शाहको आफूहरूले काम गरेको दुईवटा सिनेमा एकैसाथमा रिलिज भएर एक किसिमले दर्शकहरू मिज अब के भन्ने किसिमको कुरा नचलेको होइन, त्यो बेला चाहिँ यदि फर्केर हेर्ने हो भने यो कहिले भएको थियो भने 2081 सालमा भएको थियो होइन, 81 सालमा चाहिँ प्रदर्शनमा आएको दुईवटा सिनेमा थियो, एउटा चाहिँ अनमोल केसीको फर्की फर्की र पल शाहको चाहिँ पुजार सार्की चाहिँ एकसाथ जुद्धै रिलिज भएको थियो त्यो बेला, यदि तपाईँले सम्झिनु भएको छ भने। त्यो बेला पुजार सार्कीले निकै राम्रो व्यापार गर्यो भने फर्की फर्कीले एकदमै सोचेको जस्तो केही पनि गर्न सकेन, तर यसपल्ट भने दसैँको बेला हो होइन, आफूले मनपर्ने कलाकारहरूको सिनेमा हेर्न जाने बेला त हो, तर पनि कुन सिनेमाले बाजी मार्ला भन्ने किसिमको क्युरियोसिटी चाहिँ सबैमा भइरहन्छ। एनिवेज हाम्रो तर्फबाट भने अल द बेस्ट भन्न चाहन्छौँ ती जम्मै सिनेमाहरूलाई जो दसैँलाई टार्गेट गरेर रिलिज हुने तयारीमा रहेका छन्।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: PFPS Gorkha Radio।
4: Movie and more.
5: नेपालमा मन्ने सिनेमाहरू धेरै जसो यसो हेर्ने भने आज भोलि चाहिँ साउथ इन्डियन सिनेमाहरूलाई पछ्याउँदै एक्सन फिल्महरू अलिक बढी बन्ने गरेको हामी देख्न सक्छौँ। त्यो बाहेक लभ स्टोरी र अहिले आएर बिस्तारै घर परिवारको कथाहरूलाई चाहिँ सिनेमामा उतार्न थालेको छ, विशेष गरी पूर्णबहादुरको सारङ्गी पछि या विशेष गरी प्राण पछि, होइन भन्दा फरक पर्दैन। यति बेला मलाई कुरा गर्न मन लाग्यो चाइल्ड साइकोलोजीको बारेमा। नेपालमा चाइल्ड साइकोलोजीलाई लिएर कमै मात्र सिनेमा बन्छ, घर परिवारको कथालाई लिएर कमै मात्र सिनेमा बन्छ, त्यसमाथि पनि चाइल्ड साइकोलोजीमा कमै मात्र सिनेमा बन्छ, जसमध्ये एउटा सिनेमा चाँडै जसलाई तपाईँले सिनेमा हलमा हेर्न पाउनुहुनेछ चाँडै नै,

यो सिनेमाको एउटा जुन टिजर बाहिर आएको छ यो टिजरले यति बेला धेरैको मन छोएको छ भन्दा फरक पर्दैन। कुरा गर्दैछु रोल नम्बर एकको। रोल नम्बर एकको एउटा जुन पोस्टर भएर आएको थियो त्यो पोस्टरबाट नै धेरै कुराहरू देखिन सकिन्थ्यो कि एउटा परिवारमा एउटा बच्चा जो स्कुल पढ्दैछ होइन अनि हुनसक्छ ऊ चाहिँ एकदमै क्लासमा टप होला सायद त्यसरी ऊ चाहिँ जहिले पनि रोल नम्बर वान हुने हो कि या हुनसक्छ तिमी रोल नम्बर वान हुनुपर्छ है भन्ने किसिमको पारिवारिक दबाबमा छ कि जे होस् एउटा चाहिँ त्यो पोस्टर सार्वजनिक भएपछि ओहो नयाँ विषयमा नयाँ त होइन विषय तर पनि नेपाली सिनेमाको लागि चाहिँ अलिक फरक विषयमा चाहिँ सिनेमा आउनु लागेको रहेछ है भन्ने कुराहरू चल्यो। टिजर बाहिर आयो। टिजर बाहिर आइसकेपछि हामीले के बुझ्यौँ भने एक किसिमले हेऱ्यौँ भने हरेक विद्यार्थीको कथा भन्दा पनि फरक पर्दैन रोल नम्बर एकको टिजरलाई किनकि यो सिनेमाको यो टिजरमा देखाउन खोजिएको जुन दृश्यहरू यसो हेर्दाखेरि चाहिँ आमाको बुवाको परिवारको सबै मान्छेहरूको चाहिँ नि एक्सपेक्टेसन जुन हुन्छ नि बच्चालाई लिएर कि तिमी चाहिँ नम्बर वान हुनुपर्छ तिमी रोल नम्बर एक हुनैपर्छ तिमीले यो गर्नैपर्छ या तिमी टपर हुनैपर्छ भन्ने किसिमको जुन एउटा परिवारको एउटा अपेक्षा हुन्छ नि त्यो अपेक्षासम्म पुग्नको लागि छोराछोरीले गर्नुपर्ने स्ट्रगल या उनीहरूले थेक्नुपर्ने चाहिँ मानसिक दबाब त्यो सबै कुराहरूलाई लिएर सिनेमा बनाएको हो कि जस्तो देखिन्छ। रमाइलो कुरा के भन्दाखेरि यो सिनेमालाई चाहिँ पूर्णबहादुरको सारङ्गीको टिमद्वारा नै बनाइएको सिनेमा हो र यो सिनेमा चाहिँ अब जुन सिनेमा हलमा भोलिको दिन आइसकेपछि होइन यो चाहिँ ज्येष्ठको 15 गते रिलिज हुने तयारी छ। ज्येष्ठको 15 गते सिनेमा हलमा आइसकेपछि धेरैले हुनसक्छ यो सिनेमालाई कम्पेयर पनि गर्ला किनभने टिजरमा पनि हामीले के देख्न सक्छौँ भने एउटा सङ्घर्ष गर्दै गरेको बाबा जसको यात्रा या भनौँ जसको टार्गेट चाहिँ छोरालाई टपर बनाउनु या एउटा राम्रो एजुकेसन दिनु हो कि जस्तो देखिन्छ। धेरै कुराहरू त टिजरले बोलेको छैन तर पनि कथा यस्तै विषयको वरिपरि घुमेको जस्तो देखिन्छ। सिनेमाको हामीले यो कुरा गऱ्यौँ जसलाई चाहिँ जोन युअन्जनले निर्देशन गरेको छ यो सिनेमालाई जसमा हामीले मेन लिड एक्टरको रूपमा या भनौँ सिनेमाको मुख्य भूमिकामा चाहिँ जसरी पूर्णबहादुरको सारङ्गीमा हामीले विजय बराललाई देख्यौँ त्यस्तै गरी बुबाको रोलमा चाहिँ यसपल्ट मुकुन भुषाललाई फिचर गरिएको छ। हुन त मुकुन भुषाल यिनै मुकुन भुषाल पूर्णबहादुरको सारङ्गीमा सपोर्टिङ एक्टरको रूपमा पनि थिए र यो सिनेमामा चाहिँ तर यो सिनेमामा चाहिँ लिड एक्टरको रूपमा देखिएका छन्। उनको साथमा शशाङ्क मैनाली रेणु योगी सृजना अधिकारी यस्ता थुप्रै अन्य कलाकारहरू पनि छन्। यति धेरै राम्रा राम्रा कलाकारहरूले भरिएको सिनेमा जुन अहिले टिजर मात्रै बाहिर आउँदा पनि दर्शकहरूको अपेक्षा बढिएको जस्तो देख्छ। एक किसिमले पूर्णबहादुरको सारङ्गीको कारणले पनि हुनसक्छ धेरैले चाहिँ अब नेक्स्ट पूर्णबहादुरको सारङ्गी चाहिँ यही सिनेमा बन्छ त्यो चाहिँ एक किसिमले पक्का हो भन्ने यस्तो किसिमको अपेक्षा पनि गरेको छ। सो हुनसक्छ सिनेमा ब्लकबस्टर होला हुनसक्छ सिनेमाले पूर्णबहादुरको सारङ्गीको पनि रेकर्ड तोड्ला होइन या अझ त्योभन्दा धेरै राम्रो पनि हुनसक्छ किनकि फरक विषयमा बन्ने सिनेमाहरूलाई हामीले प्रायोरिटीमा राख्नु पनि पर्छ हेर्नुपर्छ होइन हाम्रै कथाहरू बोलेको हुन्छ। सो हामी आशा गरौँ पूर्णबहादुरको सारङ्गीको नै त्यही फुटस्टेप पाइँदै रोल नम्बर वान पनि त्यहाँसम्म पुग्नेछ या त्योभन्दा अगाडि पुग्नेछ जहाँसम्म पूर्णबहादुरको सारङ्गी पुगेको थियो भनेर पनि अपेक्षा गरौँ र हाम्रो तर्फबाट भने अल द बेस्ट भन्न चाहन्छौँ रोल नम्बर एकको टिमलाई।

कार्यक्रममा अघि हामीले सुरुवातमा भन्यौँ कि दसैँमा रिलिज हुन लागेको सिनेमाहरूको लिस्टमा बाटुलो जुन पनि परेको छ, जुन सिनेमालाई चाहिँ नि होइन भुवन केसीको होम प्रोडक्सनबाट बनाइएको छ भने अनमोल केसीलाई मुख्य भूमिकामा राखिएको छ, डाउट भएन। तर यति बेला या भनौँ पछिल्लो दिन चाहिँ यो सिनेमालाई लिएर निकै विवाद पनि बन्यो। हुन त अनमोल केसी र विवादको चाहिँ एक किसिमले हेर्दाखेरि राम्रै कनेक्सन छ जस्तो लाग्छ। प्रायः उनले काम गर्ने सिनेमाहरू विवाद बिना कमै मात्र छ यस्तो सिनेमाहरू जुन रिलिज भएको होस् कि। यति बेला यो जुन बाटुलो जुनको विवादलाई लिएर जुन कुरा चलिरहेको छ त्यो चाहिँ यसो हेर्दाखेरि फाइनेन्सियल इस्यु चाहिँ आर्थिक जुन लेनदेन थियो त्यसलाई लिएर भएको जस्तो देखिन्छ र त्यो नै हो फ्याक्ट पनि। एक्चुली यो सिनेमालाई योभन्दा अगाडि होइन निर्माता या वितरकको रूपमा जसले यो सिनेमालाई चाहिँ मार्केटमा ल्याउँदै थियो, रिलिजमा ल्याउँदै थियो होइन, वितरण गर्दै थियो, उनी थिए गोविन्द साही, जसलाई हामीले चाहिँ वितरकको रूपमा चिन्छौँ, निर्माताको रूपमा पनि चिन्छौँ होइन। उनीले यो सिनेमालाई लिएर आउने तयारी गरेका थिए तर जब पछिल्लो समय चाहिँ उनैले जुन वितरणको जिम्मा लिएको अर्को सिनेमा बाह्रगाउँको सिरिज पनि दसैँमा रिलिज हुने भइसकेपछि चाहिँ विशेष गरी मेन इस्यु बन्यो दुवैको बिचमा लडाइँ हुने चाहिँ। जसरी यो सिनेमालाई चाहिँ बनाउने, निर्माण गर्ने, वितरण गर्ने भन्ने कुराहरू चल्दै गर्दाखेरि एकअर्काको बिचमा चाहिँ जुन किसिमको सम्झौताहरू भयो, भुवन केसीको टिम होइन, त्यस्तै गरिकन भुवन केसीकै टिममा रहेकी नायिका जिया केसी, अनि त्यस्तै गरिकन चाहिँ स्पेसियली गोविन्द साईको बिचमा जुन किसिमको कुराहरू भयो, एकले अर्कालाई यति पैसा दिने, यसरी लिने भन्ने कुराहरू जुन चलेको थियो होइन, त्यो कुराहरू अचानक ठुलो रूप त्यो सिनेमाको त्यो कुराले चाहिँ तबलियो जब चाहिँ मैले भनिहालेँ गोविन्द साईले नै वितरण गर्न लागेको अर्को सिनेमा दसैँ ताक रिलिज हुन लागिसकेपछि यो त हामीलाई ठुलो धोका भयो। किनभने एउटै वितरकले आफ्नो दुईवटा सिनेमालाई एकसाथ सिनेमा हलमा रिलिज गर्दाखेरि उनले कसलाई चाहिँ प्रायोरिटी दिने होला र कसलाई चाहिँ नदिने होला भन्ने कुराहरू भइसकेपछि एक किसिमले हेर्ने हो भने भुवन केसीको तर्फबाट यो सम्झौतालाई चाहिँ इग्नोर गरेर अर्को वितरकसँग चाहिँ नयाँ किसिमको सम्झौता गरेर अगाडि बढेको जस्तो देखिन्छ। सो नेपाली सिनेमा इन्डस्ट्रीमा हुने गरेको यस्तो किसिमको वाद विवादहरू, मिसअन्डरस्ट्यान्डिङ होइन प्रायः हुने गरेको छ, धेरैचोटि हुने गरेको छ र बारम्बार हुने गरेको छ। कहिले सानो सानो कुराले ठुलो रूप लिन्छ भने कहिले ठुलो कुरा पनि सानै रूपमा पनि बिलाउँछ पनि। तर एनिवेज यो चाहिँ कुरा कहाँ गएर टुङ्गिन्छ अब हेर्न त बाँकी नै छ, किनभने अहिले सिनेमा रिलिज हुन पनि बाँकी छ, दसैँ आउन पनि बाँकी छ। तर यो जुन आर्थिक लेनदेनको कुरा छ कि जब सायद गोविन्द साईको तर्फबाट जब मसँग यो सिनेमा गर्ने, मैले वितरण गर्ने भनिसकेपछि फेरि अल अफ सडन मलाई थाहै नदिकन किन यसरी चेन्ज गर्यो भन्ने कुरा होला। अनि भुवन केसीको टिममा चाहिँ जब एउटै वितरकले दुईवटा सिनेमालाई एउटै डेटमा रिलिज गर्छ भने उसँग स्टिक भएर बसिरहनु जरुरी पनि छैन भन्ने पनि कुराहरू चलेको होला। तर यो कुरा कहीँ न कहीँ अलि अगाडि त बढ्ने नै छ, पक्कै पनि ढुङ्गो लागेपछि के हुन्छ कुरा म तपाईँसँग सेयर गर्छु आगामी दिनमा। अहिलेलाई भने यो जानकारीपछि हामी फेरि पनि एउटा गीत सुनौँ।

यस कार्यक्रममा कुरा गरौँ अब एकैछिन बब डाईको बारेमा। बब डाई जुन सिनेमालाई लिएर लामो समयको अन्तरालपछि मोक्ष सिनेमाका निर्देशक प्रवीण श्रेष्ठ फेरि एकपल्ट निर्देशनमा ओर्लिएका छन्। अनि अर्को यो कुरा जुन मैले तपाईँसँग तिमीलाई जोड्न खोज्दैछु त्यो के हो भने, तपाईँले सम्झिनु भएको छ भने एउटा पैसा भन्ने गीत एकदमै धेरै चर्चामा आएको थियो कि, करिब डेढ वर्ष अगाडिको कुरा होला यो गीत सार्वजनिक भएको थियो, पैसा बोलको गीत होइन। यो गीतबाट चाहिँ एकाएक एकदमै धेरै चर्चामा आएका थिए जो व्यक्ति थिए गायक अनि जसलाई हामी कमेडियनको रूपमा पनि चिन्छौँ, कुशल पोखरेललाई। उनले यो गीत गाएर एकदमै चर्चामा आए र त्यसपछि त यति भ्याइ नभए भयो कि उनलाई एकपछि अर्को अर्कोपछि अर्को गर्दै उनले गीतहरूमा चाहिँ नि होइन नेपाली सिनेमाको गीतहरूमा चाहिँ नि उनको इन्भल्भमेन्ट हुँदै गयो होइन। चाहे त्यो बेहुली फ्रम बेहुलीको कुरा गरौँ, रमिताको पिरतीको कुरा गरौँ होइन, एकपछि अर्को सिनेमामा चाहिँ उनले गाएर नै व्यस्त हुन थाले। सो यो बिचमा चाहिँ बब डाईको एउटा अर्को गीत जसलाई चाहिँ नि ऱ्यापमा गाइएको छ, यो ऱ्याप गीतमा पनि उनले डेब्यू गरे र ऱ्याप मात्रै होइन एक किसिमले अभिनय पनि गर्दै सिनेमामा, जुन एक किसिमले अभिनय पनि गर्दै प्रवेश पनि गरे नेपाली सिनेमामा पनि। यति बेला कुरा गर्ने हो भने कुशल पोखरेलको उनको आफ्नै शब्द होइन, उनको आफ्नै गीत र यसैको भिडियोमा चाहिँ नि उनलाई आफै पनि फिचर गरिएको छ। यो फिचर गरिएको भिडियो चाहिँ जब सिनेमाको धेरै कुराहरू पोस्ट प्रोडक्सनको कुराहरू तयार भएर तपाईँहरू माझ आउने जुन तयारी हुन्छ त्यो बेला चाहिँ हामीले देख्न पाउनेछौँ, किनभने

0: is Gorkha Radio. Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: Movie and more.

रेखा थापा जसलाई हामी नायिकाको रूपमा त चिन्छौँ, निर्मात्रीको रूपमा पनि उनलाई त्यतिकै चिन्छौँ, होइन? उनले केही सिनेमा निर्देशन पनि गरेकी छिन्, तर निर्मात्रीको रूपमा पनि उनलाई त्यतिकै चिन्छौँ र अभिनयको लागि पनि। र यति बेला हेर्ने हो भने उनले आफ्नो प्रोडक्सन हाउसबाट चाहिँ 8 सिनेमा निर्माण गर्ने तयारी गरेकी छिन्, जुन सिनेमाको नाउँ राखिएको छ गाउकुती भनेर। गाउकुती भन्ने बित्तिकै हामी अन्दाज गर्न सक्छौँ कमेडी चाहिँ जेनरमा चाहिँ बेस्ड हुनुपर्छ यो सिनेमा, किनकि टाइटलले चाहिँ एटलिस्ट त्यो इन्डिकेसन गरेको छ। र यति बेला काउकुती नाम गरेको सिनेमा जसलाई रेखा थापाको होम प्रोडक्सनबाट बनाउने तयारी गरिएको छ, यो सिनेमा अब फ्लोरमा जाने, त्यसपछि यसलाई चाहिँ तपाईँहरूमा चाहिँ लिएर आउने, तर कथा के हो, होइन, कन्सेप्ट के हो, धेरै कुराहरू क्लियर भइसकेको छैन। एउटा कुरा क्लियर चाहिँ के भएको छ भने यो सिनेमा जसले निर्देशन गर्दैछन् उनी नेपालमा कमेडी टेलिभिजन सोहरूमध्येको एकदमै राम्रो चर्चा पाएको कमेडी दरबार जुन छ त्यसको प्रोजेक्ट हेड पनि हुन्, र त्योभन्दा पहिले उनलाई मिडियाकर्मीको रूपमा पनि हामी चिन्न सक्छौँ, र त्योभन्दा पनि पहिला फर्केर हेर्ने हो भने उनलाई हामी

ले चाहिँ एक्टरको रूपमा या भोलि सिनेमामा चाहिँ नि अभिनय गर्न चाहेको कारणले पनि हुनसक्छ. उनलाई हामीले फिल्ममा पनि देख्यौँ. फिल्मको नाम थियो दर्पण छाया 2 र प्रेम गीत 2. तर दुवै सिनेमा उसले सोचे जस्तो हुन नसके तापनि पछिल्लो समय पनि टेलिभिजन या मिडियामा चाहिँ व्यस्त रहेकी छिन् श्रद्धा प्रसाई, र उनैले यो सिनेमालाई निर्देशन गर्दैछन्. र श्रद्धा प्रसाईले यो सिनेमामा कसरी जोडिन् या यो सिनेमा उनले कसरी निर्देशन गर्दैछन् भन्ने कुरा चाहिँ रेखा थापालाई नै सोध्ने हो भने उनले के भनिन् भने यिनै श्रद्धा प्रसाई जसले योभन्दा अगाडि काका किकी भनेर जुन एउटा नाम दिएको उन सिनेमा जसको बारेमा हामीले कुरा पनि गरेका थियौँ, आइसकेको त छैन मार्केटमा, तर यही काका किकी नाम गरेको सिनेमा पनि श्रद्धाले योभन्दा अगाडि निर्देशन गरिसकेकी थिइन्, र सायद त्यसैले गर्दा पनि उनको यो काम यो सिनेमामा चाहिँ नि आफू जुड्ने क्रममा चाहिँ रेखालाई रेखा थापालाई चाहिँ उनको काम गर्ने तरिका असाध्यै मन परेको कारणले पनि गर्दा अब भन्ने आफ्नो होम प्रोडक्सन सिनेमामा चाहिँ निर्देशकको रूपमा उनले श्रद्धालाई कास्ट गरेको हुन् या श्रद्धालाई हायर गरेको हुन् भन्दा नि फरक परेन. र यो सिनेमाको बारेमा मैले तपाईँहरूलाई जानकारी गराएँ. चाँडै नै भनौँ न सिनेमा चाहिँ फ्लोरमा जाने, त्यहाँ चाहिँ धेरै कुराहरू हुन बाँकी नै छ, थुप्रै कुराहरू हुन त बाँकी नै छ सिनेमाको. सिनेमामा कास्ट कस कसलाई गरेको छ, कस्तो बनाइएको छ, के गरेको छ, धेरै कुराहरू आउनु बाँकी नै छ. तर यी सबै कुराहरू हुँदै गर्दा पनि जे होस् नेपाली सिनेमा इन्डस्ट्रीले एकजना अर्को महिला निर्देशक पाएकोमा पनि खुसी लागेको छ हामी सबैजनालाई, होइन? किनभने एकदमै कम मात्रामा मात्रै या कम सङ्ख्यामा मात्रै महिला निर्देशकहरू नेपाली सिनेमा इन्डस्ट्रीमा छन्, जसमध्ये कि एक अब श्रद्धा प्रसाई पनि हुने भइन्. यो आफैमा पनि एउटा खुसीको कुरा हो, र अल द बेस्ट भन्न चाहन्छु रेखा थापाको टिमलाई, श्रद्धा प्रसाईलाई यो सिनेमा काउकुदीको लागि. र तपाईँहरूलाई पनि म गीत सुनाउन चाहन्छु यति बेला.